0: روزانہ نکلتا ہے، بس آتا ہے اور جاتا ہے، اپنی دھن میں رہتا ہے۔ اسے یہ بھی نہیں معلوم ہوتا ہے کہ سڑک کے کنارے بہت سندر ہرے ہرے پیڑ ہیں۔ یہ پیڑ اس کے ساتھ دوڑتے رہتے ہیں، اسے بلاتے ہیں کہ ہماری طرف دیکھو، پر آدمی کی نگاہ ان کی طرف نہیں اٹھتی ہے۔ وہ دفتر میں کھویا ہے، سامنے سڑک ہے، پیڑ ہے، پر اس کی آنکھوں کے سامنے رفتار ہے، ایک دوڑ ہے۔ وہ جیتنا چاہتا ہے، لگاتار جیتنا چاہتا ہے، کیا، کیسا، کتنا جیتنا چاہتا ہے اسے یہ بھی نہیں معلوم، پر وہ جیتنے کے لیے لگاتار دوڑ رہا ہے۔ وہ آگے نکل جانا چاہتا ہے، سب سے آگے نکلنا چاہتا ہے۔ اس آگے نکلنے کی چاہ میں آدمی نے آدمی کے بھیتر کا چین چھین لیا ہے۔ آج آدمی بیٹھا کہیں ہے اور اس کا من کہیں اور ہے، وہ دیکھ کہیں رہا ہے اور اس کی آنکھوں کے بھیتر دکھائی کچھ دے رہا ہے۔ دیکھنا کچھ، دکھائی دینا کچھ، اب آدمی کی نیتی بنتی جا رہی ہے۔ چتروں کے بیچ نئے چتر ابھر رہے ہیں، نئے چتر بن رہے ہیں من کے بھیتر۔ سوامی ویویکانند دوارا پریبھاشت ویکتی کا اسمرن دلاتے ہوئے پرکھیات لیکھک نرمل ورما کہتے ہیں، ویکتی کا جیون سمپورن کے جیون میں بسا ہے، اس کا سکھ سمپورن کے سکھ میں نہیں تھے۔ سمپورن کے بنا ویکتی کی کلپنا اسمبھو ہے۔ یہ ایسا شاشوت ستیہ ہے جس کی آدھار شیلا پر سمپورن وشو ٹیکا ہے۔ اس انت سمپورن کی اور دھیرے دھیرے اگرسر ہونا، اس کے پرتی اگاد سہانوبھوتی اور سمانتا محسوس کرنا، اس کے سکھ میں سکھی اور اس کی یاتنا میں دکھی محسوس کرنا، یہی ویکتی کا ایک ماتر کرتویہ ہے۔ یہ کیول اس کا کرتویہ ہی نہیں بلکہ اس کے الگھن میں اس کی مرتیو ہے۔ منشیہ کس روپ میں دھرتی پر آتا ہے اور چلتے چلتے وہ کس روپ تک چلا جاتا ہے، اسے سوئم یہ معلوم نہیں ہو پاتا ہے۔ ایک صبح وہ کس موڈ میں اٹھتا ہے اور پھر دن چڑھتے، دوپہر، شام ہوتے ہوئے واپس رات تک کس موڈ میں آ پہنچتا ہے، اس کا ادھیان وہ سوئم نہیں کر پاتا۔ ابھی یہ موڈ ہے تو کچھ دیر میں وہ، آدمی کے من کو کب کون سی چیز کس تیزی سے پربھاوت کر دے گی وہ سمجھ نہیں پاتا ہے۔ کئی بار وہ جن چیزوں سے بچنا چاہتا ہے انہی میں زیادہ الجھ جاتا ہے۔ آدمی کے پاس اپنا کچھ نہیں ہے، وہ دیکھتا اور پربھاوت ہوتا ہے، اس کی ساری پرتکریا دوسروں کی کریاؤں پر نربھر ہے۔ یہ سچ ہے کہ جب اپرتیم سوندریہ دکھ رہا ہو تو بولنے کو کیا باقی رہ جاتا ہے، ویکت کرنے کو پاس کیا رہ جاتا ہے، سوندریہ سوئم بولتا ہے۔
1: یہ تھا آج کا چنتن، آلیکھ تھا کرن تیواری کا۔ ہم آکاشوانی بھوپال سے بول رہے ہیں۔ प्रस्तुत है कृषि चर्चा, विषय है खरीफ फसलों में समसामयिक कार्य, और वार्ताकार हैं डॉक्टर स्वप्निल दुबे।
2: किसान भाइयों नमस्कार, मैं डॉक्टर स्वप्निल दुबे, वरिष्ठ वैज्ञानिक व प्रमुख कृषि विज्ञान केंद्र रायसेन से। आज हम खरीफ फसलों पर समसामयिक चर्चा करेंगे। जैसा कि इस समय देख रहे हैं कि मध्य प्रदेश में मानसून व बरसात बढ़िया इस समय आ गई है, कई क्षेत्रों में बुआई कार्य हो चुका है, कई क्षेत्रों में बोनी भी बची है। सामान्यतः कम से कम 60-70% क्षेत्रों में बुआई हो चुकी है और कुछ जगह बुआई बची है। तो जिन क्षेत्रों में बुआई बची है वहाँ किसान भाइयों को सलाह है कि कम अवधि की फसल जैसे मूंग है 60-70 दिन, उड़द है 60-70 दिन, या मक्का की जल्दी पकने वाली प्रजाति या तिल्ली, इन फसलों का हम उपयोग कर सकते हैं। ये भी देखने में आ रहा है कि प्रदेश में कई क्षेत्रों में धान की भी बुआई की है किसानों ने। तो जिन क्षेत्रों में धान की बुआई की है या कर रहे हैं तो उन क्षेत्रों में किसान भाई ध्यान रखें कि उसमें जो है खरपतवार नाशक दवा का उपयोग अवश्य करें। पेंडा मेथिलीन दवाई आती है 30 cc, मात्रा 3.33 लीटर प्रति हेक्टेयर की दर से, इसका हम उपयोग कर सकते हैं किसान भाई। और साथ ही फसल सुरक्षा का भी हमको विशेष ध्यान रखना है। जैसा कि इस समय देख रहे हैं कि अब सोयाबीन की फसल में ब्लू बीटल कीट का आक्रमण आता है, इसके साथ ही गर्डल बीटल का आता है, तना मक्खी का आता है। यदि हम मक्के की बात करें तो फॉल आर्मी वर्म का आता है, सोयाबीन की बात करें तो पीला मोजेक आता है, खरपतवार आता है, तो कई तरह के रोग बीमारी फसलों में आते हैं। तो इसलिए खेतों की हम जो है सतत अपनी निगरानी रखें, सुबह शाम खेतों में जाएं और देखते रहें किसी भी फसल में किसी तरह के कीट या बीमारी का प्रकोप तो नहीं आ रहा है, और उपयुक्त दवा का उपयुक्त मात्रा में उपयोग करें। जब भी हम किसी कीटनाशक दवा का छिड़काव करते हैं तो कम से कम कीटनाशक और खरपतवार नाशक के दवा के छिड़काव के समय 1 एकड़ में